0: पर्ने सम्भावना वायु पहिरोको जोखिम देशका प्रमुख राजमार्गहरू अवरुद्ध यातायातका सतर्कता बनाउन आग्रह भोटेपछि बाढीको आज एक महिना पुरा राहतका पुनर्स्थापना हुनेछ।
1: प्रधानमन्त्री नरेन्द्र शाहको भारत भवन पूर्वाधारदेखि बाढी राहतसम्म मुख्य एजेन्डा राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि वर्षौं बित्यो अझै पनि पशुहरूकै गतिमा अब अत्याचार भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राम गर्ने अधिकार
0: वित्तीय सुशासन कायम गर्ने अर्थ मन्त्रालयकै विरूद्ध करिब डेढ खर्ब रसुवा गरी नाका खुलाउन सहमति जुट्दै अन्तर्राष्ट्रिय बजारमा घुम्नका लागि नेपाल सुरक्षित रहेको सन्देश दिनमा
1: राष्ट्रसंघको भनाई युक्रेनलाई थप हतियार खरिदमा रकम निकासा गर्न युरोप सहमत इरानद्वारा युद्ध अन्त्यका लागि अमेरिका सरकार साथ दिने योजना प्रस्ताव
0: र आइसिसी टी ट्वेन्टी अन्तर्राष्ट्रिय वरियतामा नेपालको दुई स्थान

भएको विनाशकारी बाढीको एक महिना बितिसक्दा पनि विगतको घाउ पुरिन सकिरहेको छैन। खोज तथा उद्धार सन्दर्भ राहत वितरण जारी छ, तर ठूलो धनजनको सिद्धिले अबको मुख्य चुनौती पुनर्निर्माण र पुनर्स्थापना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणको विवरण अनुसार बाढीबाट 1,453 जनाको मृत्यु र 5,550 जना बेपत्ता भएका छन्। परिवार 4.8 अर्ब रुपियाँ भन्दा बढीको क्षति भएको कारण विभाग अनुसार पुनर्निर्माण र पुनर्स्थापनाका लागि 7.23 अर्ब रुपियाँ भन्दा बढी आवश्यक पनि देखिएको छ। बाढीले सडक, पुल, घर, विद्यालय, स्वास्थ्य शास्त्र

ये प्रधान पिता उपस्थित रहेछ र मेरो जीवनमा फर्कने काम अझ जटिल बनाएको छ। राहत वितरणको काम भइरहेको छ। राहतले तत्कालको संकट लाग्न सक्छ र विस्थापित परिवारको आवास रोजगारी सडक पुल निर्माण पुनर्निर्माणको कुराका उत्पादन क्षेत्रलाई पुनर्जीवित गर्न दीर्घकालीन योजनाहरू ठुलो स्रोत आवश्यक पर्ने गरेको छ।

0: বর্ষা হিমপাত ভয়ের কোসমানি গির পদযাত্রা ছেত্রবান নদী তথা প্রভাব ভারত সহিত বনশক্তির ভয়গামি সচেত রহনা থাকার সমেত করিয়েছে
1: राष्ट्रीय गौरव प्राधिकरण को निर्माण को प्रसंग देश विकास को गेम चेंजर मानिएका राष्ट्रीय गौरव प्राधिकरण को प्रगति निराशाजनक देखिएको छ। राष्ट्रीय योजना आयोगको पछिको विवरण अनुसार 27 गौरव प्राधिकरणमध्ये 24 अझ निर्माणाधीन छन् र अधिकांश तत्काल सम्पन्न हुने अवस्थामा छैनन्। सबैभन्दा गम्भीर अवस्था पूर्व पश्चिम विद्युतीय रेल मार्गको रहेको छ। 16 वर्षमा यसको भौतिक प्रगति 3.6% मात्रै पुगेको छ भने लागत प्रमाण 70 अर्बबाट बढेर 10 खर्ब 17 अर्ब रुपियाँ पुगेको छ। उही गण्डकी जल विद्युत आयोजना अझै भौतिक निर्माणमा प्रवेश गर्न सकेको छैन। करिब 4.6 अर्ब लागत अनुमान गरिएको आयोजना मोर्चा लगायतका काममा 42.80 करोड खर्च भइसके पनि निर्माण प्रणालीतिर श्रोत व्यवस्थापन टुङ्गिएको छैन। यस्तै राष्ट्रपति चुनी संरक्षण 1.67% कर्णाली करिडोर 13 वर्षमा 13% र एमसिया नेपाल विद्युत प्रसारण आयोजना 18.24% सीमित छन्। सिक्का सिंचाई 2 वर्षमा 51%, महाकाली सिंचाई 19 वर्षमा 31% मात्रै अघि बढेका छन्। लागतमा समय दुवै पर्ने अर्को उदाहरण बबई सिंचाई आयोजना हो। 38 वर्षमा 81.97% काम सकिए पनि यसको लागत 2.87 अर्ब बढेर 26.79 अर्ब पुगेको छ। उनी राजमार्गको लागत पनि 47 अर्बबाट बढेर 1.1 अर्ब भन्दा माथि पुगेको छ। आयोगका अनुसार आयोजनाको पर्याप्त पूर्व तयारी नगरी काम शुरू गर्न वातावरणीय तथा कानूनी अवरोध तथा अधिग्रहण ग्रहण निर्माण सामग्री अभाव स्थानीय विभाग व्यवस्थापन र स्रोत तथा निर्माण मोडालिटी टुङ्गो नलाग्नु

भ्रष्टाचारका संस्थात्मक व्यक्तिको पोलिग्राम गर्दै अधिकार

पर्याप्त खाना आवश्यक हुन्छ। विगतको समयमा तपाईँले खुवाएर आमाले

0: गाँव का जौनपुर होगा उसके लिए खाने को आता हूँ।
1: रीजन इंटरनेशनल आगे भारी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशु पक्षीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गर्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशु पक्षी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धित विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी पशु पक्षीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार

राजनीतिक प्रभावको खोलामा अहिले चरणको काम अझै सकिएको छैन। सड़क विभागको तयारी भने दक्षिणसम्म र सुनागरी नाकासम्मको सड़क काम खोलिने रहेको छ। अहिले बेतापी रसुवा सात प्रवेशी खण्डमा डेढ दर्जन भन्दा बढी मेसिन परिचालन गरिएका छन्। र सुनागरी नाकासम्म सड़क पुर्याउने र नाका खोल्ने तयारीमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सार जुट्नु भएको छ। चीन सरकारले अनुरोध गर्ने र नेपालका लागि चिनिया राजदूतलाई भेटेर सड़कदेखि नाका खोलाउनेसम्मको कुरामा पहल भइरहेको मन्त्री लम्सारले हिजो मात्रै नेपालका लागि चिनिया र राजदूत माओ मिङसँग सिंहदरबारमा भेटेर रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुननिर्माण तथा विकास र सुनागरी

प्रयास भइरहेको संस्थाले सरकारी स्तरमा पहल भएर भारतबाट आएको परिणाम बनाइएका एउटा स्रोत अवृद्ध भएपछि उपत्यका उपभोक्ताले यस्ता थप शास्ति खेप्नु परिरहेको छ। त्यसरी सिधा खनुसार जोड्ने कमलापुर निर्माण अन्तिम चरणमा सूचनामा पनि खबर प्रकाशित छ। त्यस्तै अन्नपूर्णको पहिलो विश्वमा टिन्टभित्र प्राणी क्षेत्र बाली पुलितको बिजोको शीर्षकमा वृक्षन्द्र भट्टले लेख्नु भएको खबर छ। भोटेको बालीले घर पकाएपछि

भित्र हुन्छ जहाँ चाहिँ कति पनि कुरै हुनु राखिन्छ स्कुल भन्ने गर्छौँ यसलाई नभएर पनि हामीसँग थुप्रै किसिमको स्किल छ हामीले जुन गाउँहरूमा युज गर्छौँ स्किल त्यो स्किल जस्तै स्किल छ

0: प्रधानमन्त्री बालिदशाको भारत भ्रमण प्रभावदेखि पारी राहत मुख्य एजेन्डा राष्ट्रिय गौरवका योजना निर्माणका लागि वर्षौं बित्यो भई पहिलेको छोरा गरिएको थिएन अब अख्तियार र भ्रष्टाचारका शङ्कास्पद व्यक्तिको पोलिग्राफ गर्ने अधिकार
1: देशको शासन कायम गर्ने अर्थ के बेरुजु परिवर्तन खर्ब भ्रष्टा गरिनाता बनाउन सहमति जुट्दै अन्तर्राष्ट्रिय बजारमा घुम्नका लागि नेपाल सुरक्षित रहेको सन्देश दिनमा
0: सुडानबाट विस्थापित भएकाहरूमा भोग गरेको संकट आउन सक्ने राष्ट्रसंघको चिन्ता युक्रेनलाई थप हतियार खरिदमा रकम निकास गर्न युएस सहमत इरानद्वारा युद्ध अन्त्यका लागि अमेरिकासँग साथ दिने योजना प्रस्ताव
1: र आइसिसी टी ट्वेन्टी अन्तर्राष्ट्रिय वरियतामा नेपालको दुई स्थान सुधार विश्व एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजित आज जापानसँग खेल्ने
0: प्राविधिक साथी रवि विकासलाई धन्यवाद।

Thank you.

Thank you.

Thank you.

cosa toccano in grazia a lei.

مثلا کوکر کا انوسار ندی آس پاس کا باسندہ مائکنگ مفت سچیت رہن کا ساتھ بار روپے جلد میں 24,605 جنا بپت سوچ تھا سوئن سیوک پریچالن کا لگی تیاری اوسا میں رکھے प्रधानमन्त्री नरेन्द्र शाहले नेपालको भूटेको सीमा त्रिशुलीमा आएको विनाशकारी बाढीलाई विश्व समुदायका लागि एक गम्भीर चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्र संघको 81 महासभालाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण भोग्नु परेको यी त्रासवादी केवल नेपालको त्रास मात्र नभई सम्पूर्ण मानवताको साझा संकट भएको बताएका छन्। संयुक्त राष्ट्र संघको मुख्यालयमा आफ्नो पहिलो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले 26 बाढीले निम्त्याएको क्षतिबारे विश्वको ध्यान आकर्षण गराएका थिए। उनका अनुसार यस विपदमा 1,400 जनाको मृत्यु भएको छ भने 6,000 भन्दा बढी मानिस अझै बेपत्ता रहेको छ रहेका छन्। नेपालको भौतिक पूर्वाधार पुनर्निर्माणका लागि कुल गृहस्थ उत्पादन जीडीपीको करिब 10% खर्च लाग्ने प्राथमिक अनुमान गरिएको छ। प्रधानमन्त्री शाहले विश्वको कुल हरित ग्यास उत्सर्जनमा नेपालको योगदान 0.1% प्रभाव कम रहे पनि यसले जलवायु परिवर्तनको गम्भीर मूल्य चुकाउनु परेको यथार्थ प्रस्तुत गर्नुभएको थियो। हामी बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देशको अन्त्यमा आइसकेका छौँ। हाम्रो सन्देश आफ्नो अघि मुख्य सन्देश फेरि एकपटक। 3 दिनदेखि निरन्तर अविरल वर्षाले प्रक्रियासहित देशभर जनजीवन प्रभावित। बाँसगरी 2 महिना 50% अनुदानमा 65 विद्युतीय चारा मेसिन वितरण। भारी वर्षाको पूर्व अनुमानपछि लुम्बिनीमा उच्च सतर्कता 1,632 सशस्त्र प्रहरी तयारी अवस्थामा। र संयुक्त राष्ट्र संघमा प्रधानमन्त्री शाहले भने खर्च फारम राखेर तत्काल उद्धार गरिन्छ। अहिले बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देश यति नै। बेलुका 5 बजे मौसम बुलेटिन लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी गौरी शङ्करलाई धन्यवाद दिँदै म पुष्पा बिदा हुन्छु। नमस्कार।

0: घरमा पुगेपछि पनि केही कुरा ख्याल गर्न जरुरी हुन्छ। एउटै ठाउँमा धेरै मानिस बसिरहेका हुन सक्छन्, लुगा फेर्ने छुट्टै ठाउँ नहुन सक्छ, शौचालय टाढा वा अँध्यारो हुन सक्छ, वरिपरि चिनेजानेका र अपरिचित दुवै मानिस हुन सक्छन्। नमस्कार साथीहरू, म हुँ मिनी अनि यो हो मायाको प्रोफाइल नम्बर। आज हामी कुरा गर्दैछौ नानी विस्थापनको बेला आफ्नो शरीर गोपनीयता र व्यक्तिगत सुरक्षाको ख्याल कसरी राख्ने। पहिले हाम्रै साथीहरूका कुरा सुनौ है।
1: बाढी पहिलो आएको बेला त अब असुरक्षित ठाउँमा त हामीले अब छोडेर जाने नै पर्छ आफ्नो स्थानमै। अब शौचालयहरू पर्याप्त मात्रामा हुँदैनन्, धेरै मान्छेहरूसँग अब आफूले कसरी त्यहाँ सामाजिकीकरण हुने त्योसँग घुलमिल हुनुपर्छ। अनि त्यसपछि गएर अरू त्यहाँ चाहिँ त्यहाँका मानिसहरूसँग बसोबास गर्ने भयो, त्यहाँको सरसफाइदेखि लिएर भयो, खानापानाहरू भयो, लत्ता कपडाहरू सबै आफूले नै गर्नुपर्छ। त्यसमा चाहिँ साबुन स्याम्पू भयो, अनि महिनावारी भएको बेला प्याडहरू भयो, त्यो चाहिँ राख्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। आफूलाई कम्फर्टेबल भएको ठाउँमा बस्ने धेरै मानिस हुँदैन पनि, अब जस्तो भिडमा छ भने
0: धन्यवाद है साथीहरू यो मिठो कुराकानीको लागि। अब भारत विशेषज्ञको सुझावतर्फ जिल्ला गाउँपालिकाकी महिला विकास निश्चित रुमाफुनको सुझाव सुनौ है।

किनकि यो हो तिम्रो आफ्नै भएको पछि नम्बर

अनि तिम्रो अनुभव अभाव पर्दैन राखौ। माया मित्रता

Thank you.

0: जय गुरु बाबा। हमार गांव कार्यक्रम में अपना स्वागत बा, मैं पुष्पा। हमार गांव कार्यक्रम रेडियो गुरु बाबा एफएम 89.7 मेगाहर्ज में से हरेक बुद्ध को शनिचर बिहान 7:30 बजे से प्रसारण हुई था। उसे साथी एफएम राजापुर, टाइगर एफएम फुरीगांव में से फिर प्रसारण हुई था। यी कार्यक्रम में हमारा स्थानीय लोकतंत्र हना बलगर बनेना, जवाबदेही पारदर्शी बनेटी, स्थानीय विकास में सकुनक सहभागिता संग अपनत्व बढ़ेना उद्देश्य रेडियो कार्यक्रम संचालन कैगिलक हो। हमार गांव कार्यक्रम में हमारा सेवा प्रदायक सरकारी तथा गैर सरकारी संघ संस्थक प्रमुख व प्रतिनिधि हुकन से समसामयिक विषय में बातचीत करती। यी कार्यक्रम खास सरकारी सेवा में सकुजनक सरकारी सेवा में सकुन पहुंचाए, सकु सेवा कराए, हुकन पहुंच पुगाए, कति जवाबदेही व पारदर्शी बनेना यी कार्यक्रम मुख्य उद्देश्य हो। आज कार्यक्रम हमार पहुनाबाट पास्करी नगरपालिका विपद फोकल पर्सन सुशील थापाज्यू यहाँ कार्यक्रम में स्वागत बा। आज हम विपद संबंधी बात बटी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा थे ये असोज के अर्थात कुआर के 9 गते से 11 गते सम्म भारी वर्षा हुई सकना संभावना कहलवा, 4 दिन के लागी चेतावनी समेत देश आकलवा, एक लागी नगरपालिका से पूर्व तैयारी का बा।
1: धन्यवाद। एउटा राम्रो प्रश्न गर्नुभयो सुरुवातमै। अहिले चाहिँ यो बंगालको खाडीबाट उत्पन्न भएको एउटा वेबको कारणले गर्दाखेरि नेपालमा यो 9 गतेदेखि 12 गतेसम्म भारी वर्षा हुने भनेर जल तथा मौसम विभागले भनेको छ। यो देशैभरि प्रभावित रहने, विशेष गरेर हिमाली क्षेत्रमा हिउँपात हुने, पहाड़ी क्षेत्र में पहिरो को डर र विशेष गरी हम जस्तो क्षेत्र तराई क्षेत्र में भारी वर्षा भयो भने दुईटा जोखिम को कारण हुन्छ। एउटा बाढी, हाम्रो यहाँ केही नदीहरू छन्, नजिकै मान नदी छ, मान खोला नदी छ, त्यस्तै गरेर ज्ञान नदी छ, त्यस्तै डुडुवा खोला छ, वार्ड नम्बर 1 त झन् अब पबै नदी को किनारमै छ, वार्ड नम्बर 1 रिउ खोला छ। यी नदीमा पानीको बहाव बढ्यो भने चाहिँ भारीको सम्भावना रहन्छ। र अर्को चाहिँ यहाँ डुबानको समस्या, केही चाहिँ पानीको निकास राम्रोसँग नभएको अवस्थामा केही ठाउँहरू चाहिँ यहाँ डुबानमा पर्ने समस्या चाहिँ रहन्छ। यस्तो अवस्थामा चाहिँ पहिलो कुरा त हामीले सचेत गराउने नै हो। पास्करी नगरपालिकाले जुन माथिबाट आएको सर्कुलेसन छ, अब हाम्रो सर्कुलेसन जिल्ला प्रशासन हुँदै आउने हो, जिल्ला प्रशासनले आएको सर्कुलेसन हामीले चाहिँ हाम्रो फेसबुक पेजबाट अहिले सबैको फेसबुक पेज एक्सेस हुन्छ, सबैले फेसबुक चलाउनुहुन्छ, एउटा सूचना पाउनुहोला भनेर हामीले फेसबुक पेजमा पनि त्यो राखिदिइसकेका छौँ। सतर्क रहनुहोस्, सुरक्षित रहनुहोस् भनेर। त्यसपछि हामीले आवश्यक नम्बरहरू एउटा नगर प्रमुखको विपद फोकल पर्सनको, त्यस्तै गरेर मोतीपुर इलाका प्रहरी कार्यालयको विपदमा चाहिने फोन नम्बरहरू राखिदिएर हामीले फेसबुक पेजमा चाहिँ राखिदिइसकेका छौँ। जस्तो विपदमा बाँसगढी नगरपालिकाका बासिन्दाहरूलाई केही अप्ठ्यारो पर्यो भने उहाँले चाहिँ कसलाई सम्पर्क गर्ने भन्दा नगर प्रमुखलाई सम्पर्क गर्न सक्नुहुन्छ। उहाँ चाहिँ नगर विपद व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्छ। नगर प्रमुखको नम्बर रहेको छ 98580-24587। त्यस्तै गरेर इलाका प्रहरी कार्यालय हाम्रो मोतीपुर, त्यहाँ पनि सम्पर्क गर्न सक्नुहुन्छ। 98580-90537 सम्पर्क गर्नुहुन्छ। यो चाहिँ इलाका प्रहरी कार्यालय मोतीपुर अथवा बासगढीको नम्बर भयो। त्यस्तै गरेर उपमेयरलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। उपमेयरको नम्बर रहेको छ 98661-96555। यो उपमेयरको नम्बर रहेको छ। त्यस्तै गरेर हामीसँग कोही आगो लागि भयो भने, अब वर्षातको समयमा आगो लागेको सम्भावना त छैन, तर पनि हामीसँग दमकल छ, कोही आगो लागि भयो भने दमकललाई पनि फोन गर्न सक्नुहुन्छ। यो चाहिँ 24 घण्टा रेडी हुन्छ बाँसगढीमा। हाम्रो फायर फाइटरहरू त्यही बाँसगढी नगरपालिकाको कार्यालयमै बस्नुहुन्छ। दमकलको नम्बर 97487-29446 रहेको छ। त्यस्तै गरेर हामीसँग एम्बुलेन्स पनि रहेको छ। कोही विपदको समयमा घाइते हुनुभयो भने नजिकको हस्पिटलमा पुग्नको लागि अब यातायातको एक्सेस नभएको व्यक्तिले चाहिँ फोन गर्न सक्नुहुन्छ। हाम्रो एम्बुलेन्स इलाका प्रहरी कार्यालयमा राखेका छौँ, गुरुजी त्यहीँ हुनुहुन्छ। इलाका प्रहरी कार्यालय सधैँ खुल्ने भएको कारणले गर्दाखेरि र सुरक्षाको कारणले गर्दाखेरि पनि हामीले त्यहाँ एम्बुलेन्स राख्ने गर्छौँ। एउटा एम्बुलेन्स रहेको छ, त्यो चाहिँ गुरुजीको नम्बर चाहिँ 24 घण्टा उठ्ने भनेर हामीले चाहिँ त्यो व्यवस्था गरेका छौँ। एम्बुलेन्सको नम्बर रहेको छ 98124-17073 फोन गर्न सक्नुहुन्छ। त्यस्तै गरेर अब विपदसँग हामीसँग सहकार्य गर्ने अरू पनि हुनुहुन्छ, खास गरी उद्योग वाणिज्य संघको फोन नम्बर पनि हामीले राखिदिएका छौँ। उहाँहरूले पनि अब सहयोग गर्छौँ विपदको समयमा। उहाँ एउटा ठूलो अर्गनाइजेसन पनि हो, संस्था पनि हो, उहाँहरूको बजार बजारमा उहाँहरूको संगठन पनि रहेको छ। त्यस्तै गरी उद्योग वाणिज्य संघको नम्बर 98580-23793 भनेर राखेका छौँ। त्यस्तै गरेर वाडाहरूको नम्बर चाहिँ सजिलो छ, हजुरहरूले केही समस्या पर्यो भने वाडा अध्यक्षलाई सम्पर्क गर्नुहुन्छ भनेर 98580-81401 एक नम्बर वाडाको फोन नम्बर भयो भने 2-3-4 आँदै जानुभयो भने 9 नम्बर वाडा अध्यक्षको नम्बर यसरी राखेका छौँ। त्यस्तै गरेर अब विपद फोकल पर्सन मेरै नम्बर पनि त्यहाँ छ, केही कोअर्डिनेसन आवश्यक सहयोग गर्नको लागि 98580-71014 पनि विपद सम्बन्धी जानकारी दिन सक्नुहुन्छ। यी नम्बरहरू हामीले चाहिँ राखेका छौँ। त्यस्तै गरेर केही सन्देशहरू पनि राखेका छौँ हामीले हाम्रो फेसबुक पेजमा, उहाँहरूले त्यो हेरिदिन सक्नुहुन्छ। विशेष गरेर विपदको समयमा सम्झिने अप्ठ्यारो पर्यो भने चाहिँ पहिला आफू सुरक्षित रहने हो, त्यसपछि अप्ठ्यारै पर्यो भने चाहिँ यी सम्पर्क नम्बरहरूमा हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ।
0: हजुर, यहाँले विभिन्न नम्बरहरू सामाजिक सञ्जालमा फेसबुकमा राखेको कुरा गर्नुभयो, तर हाम्रा सेवाग्राहीहरू, हाम्रा नागरिकहरू भनौँ, नगरवासीहरू भनौँ, उहाँहरूले सबैले
1: सामाजिक सञ्जाल हेर्न नसक्नेहरूको लागि चाहिँ जस्तो एफएम छ, हजुरहरूले पनि अब यो मौसम बुलेटिन भन्ने सञ्चालन गर्नुहुन्छ, मौसम बुलेटिन यो एफएमहरूबाट पनि जानकारी लिन सक्नुहुन्छ। किन भन्दाखेरि यो विपद भन्ने कुरा सरकारको मात्रै होइन, सबै क्षेत्रको सरकारको विषय हो, क्रस कटिङ इस्यु हो। जस्तो गुरुबाबा एफएमले मैले पनि हेर्छु हजुरहरूको कार्यक्रममा, हजुरहरूले पनि यो विपदको घटनाहरू त्यस्तै गरेर विभिन्न जानकारीमूलक सन्देशहरू प्रसारण गरिरहनु भएको छ। एफएमबाट पनि त्यो तपाईँले जानकारी लिन सक्नुहुन्छ। अहिले भर्खरै सबैको मोबाइलमा पनि म्यासेज आएको होला, किनभने सबैसँग फेसबुक नचलाए पनि मोबाइल त हुन्छ, त्यो मोबाइलमा नेपालीमा लेखेको म्यासेज पनि आएको छ, पढ्न सक्नेले पढ्नुहुन्छ। किन त्यसमा चाहिँ बाढीको यो पूर्व सूचना चाहिँ नेपाल टेलिकमले पनि पठाएको छ। त्यस्तै गरेर टेलिभिजनको समाचारमा पनि यो कुराहरू व्यापक रूपमा आइरहेको छ। सजिलो उपाय, अहिले धेरै विद्यालयहरू पनि बन्द छन्, यो बच्चा बच्चीहरूलाई यो विपदमा समस्या हुन सक्छ भनेर यसरी पनि उहाँहरूले चाहिँ बुझ्न सक्नुहुन्छ विपद आउँदैछ भनेर।
0: यहाँले एकदम धेरै सूचनाहरू दिइरहेको र धेरै ठाउँमा सम्बन्धित वार्डमा सम्बन्धित वडाध्यक्षलाई फोन गर्न सक्ने नागरिकहरूको लागि सहजता अपनाइदिएको कुरा गर्नुभयो। नागरिकहरूले पनि त आफूले केही पूर्व तयारीहरू गर्नुपर्छ होला नि, उहाँहरूलाई सचेत गराइराख्नु भएको छ। जस्तै अब यो त विपद आइहालेपछि वडाध्यक्ष फलानु फलानुलाई फोन गर्ने कुरा भयो, यो पालिकाले गरेको तयारी
1: यो नागरिकहरू यसमा चाहिँ 4-5 कुरामा चाहिँ बढी सचेत रहनुपर्छ। त्यो जिल्ला प्रशासनले पठाएको चिठी, प्रदेशबाट पठाएको चिठी हामीले फेसबुक पेजमा पनि राखिदिएका छौँ। भर्खरै मैले प्रहरीसँग सम्पर्क गरेको थिएँ, त्यहाँ विक्रम विक भन्ने सहिसाब हुनुहुन्छ, उहाँले चाहिँ हामी तटीय क्षेत्रमा माइकिङ गरेर भर्खर आउँदैछौँ भनेर भन्नुभयो। यसरी पनि उहाँहरूले जानकारी प्राप्त गर्न सक्नुहुन्छ, किन भन्दाखेरि तटीय क्षेत्र उहाँहरूको आफ्नो लेभलको कहाँ कहाँ जोखिम छ भनेर उहाँहरूले त्यहाँ गएर चाहिँ माइकिङ गरेर पनि भएको छ, यसरी पनि जानकारी लिन सक्नुहुन्छ। अर्को कुरा कसरी तयारी गर्ने भन्दाखेरि, जब विपदको समयमा हुन्छ, यो समाचारमा पनि भनिरहेको छ, लामो दूरी यात्रा नगर्ने, घरबाट बाहिर ननिस्किने, घरभित्र सुरक्षित बस्ने एउटा यसरी अपनाउन सकिन्छ। अर्को कुरा, जुन बाढी पर्छ हाम्रो साना खोलाहरू छन्, ती खोलाहरू खरे खोलाहरू हुन्, जस्तो यता पानी नपरे पनि चुरेमा, चुरे क्षेत्रबाट उत्पत्ति भएका खोलाहरू छन्, चुरे क्षेत्रमा पानी पर्यो भने पानीको भाव एक्कासी बन्न सक्छ, त्यस्तो बेलामा चाहिँ त्यसको नजिक नजाने, फोटो खिच्न नलाग्ने, किनभने त्यस्तो खोलाको भाव हुँदैन, दाउरा खोज्न नजाने, त्यस्तै गरेर टिकटक बनाउन नलाग्ने भनेर चाहिँ यो जिल्ला प्रशासनले पनि भनेको छ, त्यो सूचना पनि हामीले हाम्रो फेसबुक पेजमा राखिदिएका छौँ। यो हजुरहरूले पनि यदि सूचनाहरू प्रसारण गरिदिनु भयो भने अझै राम्रो हुन्छ।
0: अब त्यही भने प्राकृतिक विपदलाई हामी रोक्न सक्दैनौँ, आयो भने आयो अथवा आउँछ भन्यो भने आउँछ, तर अब केही ठुलो आउला केही सानो आउला विपदहरू आउन सक्छ, हामीलाई अब यही ठाउँमा आउँछ भन्न पनि सकिँदैन। त्यसका लागि आइहाल्यो भने हामी कसरी बस्ने, आम नागरिकहरू कसरी बस्ने?
1: यो आम नागरिकहरू विपदै आइहाल्यो भने पहिला आफू सुरक्षित रहने हो, त्यस पछाडि आफू सुरक्षित भइसकेपछि उहाँहरूले जुन भरिने रुवल भन्छ नि, जुन अप्ठ्यारो अवस्थामा भएका वृद्ध बालबालिका त्यस्तै गरेर गर्भवती त्यस्ताहरूलाई चाहिँ अब सकभर सुरक्षित ठाउँमा लैजाने प्रयास गर्नुपर्छ। अनि अर्को कुरा, आफूमा पनि जस्तो घरमा पनि केही उपाय चाहिँ अपनाउनु पर्छ। जस्तो हामी कोठाभित्र हुन्छौँ, माथिल्लो तलामा हुन्छौँ, सिडीहरूमा सामान नराख्ने, जब के अपरझट निस्किन पर्यो भने सहज रूपमा निस्किन सकियोस् होइन। अनि रातिमा पनि के गर्न सकिन्छ भन्दाखेरि हामी सबै लाइट बालेर सुत्ने बानी छ, किन भन्दाखेरि बिजुली कम खर्च होस् भनेर पनि हो। तर एउटा सानो 0 वाटको बल्ब हुन्छ नि, त्यो चाहिँ बाटो बाहिर निस्किने जुन कुलिया हुन्छ अथवा सिडीमा हुन्छ त्यो बालिदिइराख्नुपर्छ। कहिलेकाहीँ विपद रातिमा आयो भने आफू भाग्न सजिलो हुन्छ र उज्यालो भयो भने सजिलै निस्किन सकिन्छ। त्यो तर्फ चाहिँ सचेत हुनुपर्छ आम नागरिकहरू, र आफूले अत्यावश्यक चाहिने सामानहरू हुन्छ नि त्यो भेटिने ठाउँमा राख्नुपर्छ, जस्तो टर्च, मोबाइल होइन, आफ्नो चाहिने औषधिहरू त्यो चाहिँ सहज रूपमा भेटिने ठाउँमा एक ठाउँमा सधैँ फिक्स बनाएर चाहिँ राख्नुपर्छ। यस्तो तरिका अपनाउने हो भने आम मान्छेहरू विपदबाट बस्ने भन्दा पनि विपदबाट कम क्षति चाहिँ हुन सक्छ।
0: यो नगरपालिकाले अब विपद अब 4 दिनको लागि चेतावनी दिइसक्यो, विपद आइहाल्यो भने अब उहाँहरूलाई सूचना त दिइराख्नु भएको छ, पूर्व तयारी गरिराख्नु भएको छ, नगरपालिकाले योजना बनाइसकेको छ, तर आइहाल्यो भने तत्कालको लागि नगरपालिकाले के गरिरहेको छ तत्काल? अब यो 4 दिनमा, अब 4 दिनमध्येमा आज पनि परिहाल्यो,
1: यस्तो छ। अब यहाँ चाहिँ विपद आउने कुरो भनेको चाहिँ बाढी र डुबा नै हो, यो अरू विपद पहिलो छैन, अलिकति भएको 1 नम्बरमा हो समस्या भनेको, नत्र भने हाम्रो यो बाँसगढी नगरपालिकामा डुबानको समस्या हो र अर्को बाढीको समस्या हो। बाढीमा पनि हाम्रो त्यो जुन खोलामा तटीय क्षेत्रमा त्यति धेरै बाक्लो बस्ती छैन, अलि त्यो तटीय जोखिमभन्दा अलि बाहिर नै छ, त्यस कारण बाढीले त्यति धेरै असर गर्दैन। यहाँ गर्ने भनेको डुबान हो, डुबान केही ठाउँमा भयो भने हामीसँग त्यसको लागि कोअर्डिनेसन भइरहेछ, नेपाल प्रहरीसँग पनि कोअर्डिनेसन भइरहेछ। अर्को कुरा, हामीसँग केही अहिले यो प्लान इन्टरनेसनल र बी ग्रुपको सहयोगमा केही भलिन्टियरहरू पनि तयार भएका छन्। हाम्रो नगरपालिकामा 15 जना भलिन्टियरहरू चाहिँ विपद प्रति कार्यको लागि तयारीमा हुनुहुन्छ, उहाँहरूले पनि त्यसमा उद्धार गर्छौं भन्नुभएको छ। अर्को कुरा, हामीसँग भर्खरै जोडिन आउनुभएको यो भूपू सैनिक संघ भन्ने छ, यो रिटायर्ड आर्मीहरूको, उहाँले विपदको तालिम गर्नुभएको छ। उहाँहरू चाहिँ यो क्षेत्रमा, हाम्रो पालिका होइन कि, यो निर्वाचन क्षेत्रमा चाहिँ हामी चाहिँ 600-700 जना जति चाहिँ रिटायर्ड आर्मीहरू छौँ, हामी संगठित छौँ। उहाँले हाम्रै नगरपालिकाको हाट बजारमा चाहिँ राख्नु भएको छ अफिस कार्यालय। उहाँले के भन्नुभएको छ भन्दाखेरि, विपद पर्यो भने, अप्ठ्यारो पर्यो भने हामी चाहिँ ट्रेनिङ प्राप्त हौ, हामीलाई चाहिँ भन्नुभयो भने हामी चाहिँ विपदको बेलामा खटिन सक्छौँ, हामीलाई चाहिँ बेसिक नलेज विपद सम्बन्धी छ भनेर भन्नुभएको छ। त्यस्तै गरेर रेड क्रससँग पनि हाम्रो कोअर्डिनेसन छ। अहिले चाहिँ इक्विपमेन्टको समस्या त्यति धेरै छैन, हामीसँग लाइफ ज्याकेट बोटको व्यवस्था चाहिँ हाम्रो प्लान इन्टरनेसनल र बी ग्रुपले हामीले उपलब्ध गराएको छ। त्यति धेरै भनौँ न, धनको त नभनौँ, जनको मानवीय क्षति चाहिँ नहोला,
0: हजुर त्यो आशा गरौँ। तर अर्को एउटा कुरा, हाम्रो किसानहरूको बाली फिट्याउने समय आइसक्यो, किसानहरू कसरी बच्ने?
1: यो किसानहरू त अब यो अहिले भनेको धान काट्ने बेला हो, यो धान काट्ने बेलामा अब मिडियाहरूले पनि भनिरहेको छ अहिले चाहिँ धान नकाटौँ, किन भन्दा 12 गतेसम्म वर्षा हुने भनेको छ भनेर धान नकाट्न हुन अनुरोध गर्दछौँ। त्यस्तै गरेर वस्तुभावहरू अब किसानहरूले पाल्ने भनेको अब वस्तुभाव पनि हो, वस्तुभावको लागि तीन चार दिनको लागि यो संसार सबैले चाहिँ संसार जगत हजुरहरू जस्तो एफएमहरूबाट पनि यो सूचना अथवा प्रिन्ट मिडियामा पनि यो कुरा आएको छ, चार पाँच दिनलाई हुने खानाहरू गाई वस्तुको लागि भण्डारण गर्नुहोस् भनेर किसानहरूले चाहिँ अब के धान नकाट्ने यो समयमा, र अर्को कुरा चाहिँ वस्तुभावले चाहिने तीन चार दिनको लागि चाहिँ खुवाउन मिल्ने खाना चाहिँ स्टोर गरेर राख्ने, यसरी यसो गर्न सक्यो भने अलिक क्षति कम हुन सक्छ किसानहरूको लागि।
0: अब अर्को कुरा चाहिँ हामीले एउटा बाँसगढी नगरपालिका अरू अरू ठाउँमा पनि भइरहेको हुन्छ तर हामी बाँसगढी नगरपालिकाभित्रकै कुरा गरिरहेछौँ। बाँसगढी नगरपालिकामा केही ठाउँहरू प्रत्येक वर्ष बाढी आयो कि डुबान हुने क्षेत्रहरू पनि छन्। नगरपालिकाले यस्तो दीर्घकालीन योजना विपदबाट बच्नलाई बाढीबाट डुबान क्षेत्रलाई अथवा बाढीबाट धनजनको क्षति नहोस् भनेर के दीर्घकालीन योजना बनाएको छ?
1: म आएदेखि मैले जानकारी पाएसम्म यो मेरो पहिलो मनसुन हो, यो अफिसमा आएदेखि मैले पहिलाका साथीहरूबाट स्थानीयवासीसँग जानकारी लिँदाखेरि डुबान हुने एउटा खल्ला गाउँ रहेछ वार्ड नम्बर तीनको, त्यो पनि पछिल्लो समयमा डुबान नपरेको भनेर त्यहाँको मान्छेले भन्नुहुन्छ। किन भन्दाखेरि यो चाहिँ त्यो मानखोलाको पानी चाहिँ त्यहाँ आउँदो रहेछ, उहाँले विभिन्न संघ संस्था मार्फत त्यहाँ तटबन्ध बनाइसकेपछि त्यहाँ चाहिँ डुबानको कम भएको छ भन्नुहुन्छ। एउटा बाँसगढी बजारको उत्तर क्षेत्र यो पनि डुबानमा पर्छ भन्नुभएको छ। यो चाहिँ सिटी प्लान बनाउनु बस्ती विकासका कुराहरूमा अब बजार बढ्दै गयो, नालाहरू थुनिन गए, त्यो कारणले गर्दाखेरि यो परेको हो। अर्को चाहिँ केही लस्कना क्षेत्रको बजार क्षेत्रमा पनि डुबानमा पर्छ, त्यति लामो समय त नभनौ, पानी रोक्यो भने त्यो सुक्ने अवस्था छ। अब यसको लागि चाहिँ अब अलिकति नाली बनाउने, रोड बनाउँदाखेरि नाली बनाउने, कलभर्ट फ्राकिलो बनाउने, यस्ता कुराहरू चाहिँ नगरपालिकाले अहिले गरिरहेको छ। हेरौँ यो वर्ष डुबानमा नपर्ला भन्ने आश गरौँ। नगरपालिकाले गर्ने भनेको नाली र नाली निर्माण र पानीको निकास, यी कुराहरू हुन्।
0: एउटा चाहिँ विपद चाहिँ मानवीय कारणले पनि धेरै विपदहरू आउन सक्छ भन्छ।
1: यो विपद अब प्राकृतिक कारण र मानवीय कारण हो। अब प्राकृतिक कारण भनेको अब त्यो मानिसको बस्मा भन्दा बाहिरको कुरा भयो, भूकम्प, चट्याङ, हावाहुरी कुरा भयो। यो मानवीय विपद भनेको अब जस्तो आगो लागेको घटना, यो आगो लागेको घटना अब मानवको कारणले गर्दाखेरि हुन्छ। एउटा घरमा आगो लाग्यो, जोडिएको घर छ अनि धेरै ठाउँमा फैलिन सक्छ, विशेष गरी यो गर्मी समयमा आगो लागि हुन सक्छ। भर्खरै 8 नम्बरमा पनि के भएको थियो भन्दाखेरि एउटा इक्जाम्पलको रूपमा त्यो गोठमा के गर्नुभएछ भन्दाखेरि त्यो उहाँहरूले बाख्रा पाल्नु भएको रहेछ, 10-12 राम्रो खालको बाख्रा पालन गर्नु, बाख्रालाई चाहिँ मच्छर लाग्छ भनेर उहाँले चाहिँ त्यो धुवा गराउनको लागि एउटा बाल दिनुभएछ। मानौ त्यो के रहेछ भन्दाखेरि त्यो अण्डाको खोल हुन्छ नि, त्यो बाल दिनुभएको रहेछ, बिर्सिनु भयो, उहाँ सुत्नु भयो अनि त्यसरी आगो लागि भयो। यस्ता घटनाहरू चाहिँ मानवीय कारणले हो, सडक दुर्घटना यी यस्ता चाहिँ मानवीय कारणले हुने कुराहरू।
0: एउटा यो बाढी पहिरो पनि खोला नालाहरू खोलाहरू दोहन,
1: यो खोला नाला दोहन जस्तो खोला नाला उयो गर्नु, बाख्रालाई चाहिँ मच्छर लाग्छ भनेर उहाँले चाहिँ त्यो धुवा गराउनको लागि एउटा बाल दिनुभएछ। मानौ त्यो के रहेछ भन्दाखेरि त्यो अण्डाको खोल हुन्छ नि, त्यो बाल दिनुभएको रहेछ, बिर्सिनु भयो, उहाँ सुत्नु भयो अनि त्यसरी आगो लागि भयो। यस्ता घटनाहरू चाहिँ मानवीय कारणले हो, सडक दुर्घटना यी यस्ता चाहिँ मानवीय

0: मा चाहिँ एउटा तीन नम्बर वडा कार्यालयमा रुम टु रिडको सहयोगमा बनेको होल्डिङ सेन्टर रहेछ। यो चाहिँ खल्ला गाउँको लागि बनाएको रहेछ। त्यो चाहिँ फेरि खल्ला गाउँको जग्गा चाहिँ वनमा परेछ, वनले बनाउनु नदेउसी वडा कार्यालयमा बनाउनु भएको छ। यो चाहिँ होल्डिंग सेन्टरै भनेर बनाएको, नत्र भने अब होल्डिङ सेन्टर तोक्ने काम भएको छ। जस्तो स्कुललाई, जस्तो चार नम्बर वडाले चाहिँ मधा स्कुल छ, प्रभात आदि, त्यसलाई चाहिँ होल्डिङ सेन्टरको रूपमा प्रयोग गर्न सकिन्छ। भर्खरै त्यहाँ एउटा बी ग्रुपको आयोजनामा तपाईँले तोक्नु भएको रहेछ, तर राम्रो चाहिँ शौचालय रहन्छ विपदमा पर्ने व्यक्तिहरूको लागि भनेर उहाँले एउटा शौचालय पनि निर्माण गरिदिनु भएको छ। अब हामीले त्यस्तो बेलामा गर्ने भनेको तोक्ने भनेको तपाईँको सार्वजनिक स्थलहरूलाई नै चाहिँ हामीले चाहिँ यो वाडा विपद व्यवस्थापन समितिको निर्णय बमोजिम होल्डिङ सेन्टरहरू चाहिँ तोकेका छौँ।
1: हजुर, अब त्यो ठाउँमा जस्तै होल्डिङ सेन्टर त भयो, एकै दिन त राखेन,
2: यो चाहिँ अब प्रहरीले पनि अब प्रभाव पर्ने ठाउँमा गएर माइकिङ छ,

Thank you.

ఎక్కడ పాచయం గుర్తు చేయడం

Hey, God.

त्यसै सरकारीको आचार साधारण सभा हुन लागेको सरकार अनुसार सबैलाई पत्र पठाइसकेको छ। पत्र प्राप्त नभएको भए यसैलाई आधार मानि साधारण सभामा उपस्थित भई सक्रिय सहभागिता सबै सल्लाह सुझावका लागि अनुरोध गर्दछौ।

Thank you.

Thank you.

స్థిరంగా సుస్థిరము సుఖమయ జీవనం.

Yeah.

सबै बिहान एक

सुनता नहीं कि तो हम ठीक बात दीजिए, हमारे यहाँ बोलना है आप सोच

Thank you.

0: expertise.
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुत तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्न उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष पुगेपछि

सावधान नेपाल मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार 2083 साल असोज 9 गतेदेखि 12 गतेसम्म देशका विभिन्न स्थानमा

एकदम बाह्रै भइरहेको कुरा

हजुरहरूको धेरै त्यसै काम गर्ने ज्ञानी गर्न र त्यहाँ गर्ने फलले शरीरको तापमान अझै हिमाल चल्दछ। मौसम विज्ञान विभागको अनुसार कारण कुमार एघार गते जे पानी पहिला क्रम कर्मश कमजोर भिजिँदैन हो मौसममा सुधार हुने अनुमान गरेको बा।

एक सुन्दर सुझाव

हामी मिलेर मात्र रोप्न सक्छौ भन्ने बेच विकल्प छ। अखिल युनेस्को इन्टरनेसनल रेकर्डको साझेदारीमा जिल्ला प्रशासन कार्यालय प्रतिद्वारा चर्चित नजाने सन्देश

مجھے

भोजीको सरकारी कथित गाजर राष्ट्रपालद्वारा भोट त्यसपछि उत्तर स्तरमा पुगेकी जान्छ।

eskantua da, zari, kontzalari izan behiz.

0: was brought across and they have been to some moment.
1: Say 4.5

0: लागू पदार्थको एक पटकको प्रयोगले पनि गत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तर पनि खुल्ला कुरा गरौं, समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुणवत्ता एफएमद्वारा संगीतमा जारी सन्देश
0: आर्थिक वर्ष 2083/84 वार्षिक स्वीकृति अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा गहुँको उन्नतिको वितरण गर्ने कार्यक्रम भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, कृषि समूह, कृषि फार्म तथा सहकारीहरूले आवेदन पेश गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ।
1: आवेदन फारम दिने अन्तिम मिति

Thank you.

पढ़ाई पढ़ाई वाला पढ़ाई को लोग देखा मानसलाई बिस्कुटों का उत्साह प्रसाद करने घटना दिन बढ़ते विश्वसनीय आधिकारिक जानकारी को मात्र विश्वास गर्नुहोस् आफ्ना कागजात सुरक्षित राख्नुहोस् र कुनै शंका लागेमा तुरन्त नजिकैको सुरक्षाकर्मीलाई जानकारी दिनुहोस् आपतकालीन अवस्थामा कामै तल गर्ने नेपाल प्रहरी 1000 वा 1113 मानव बेचबिखन प्रत्येक हो 11

राष्ट्रीय नगरपालिका कृषि शाखाको आर्थिक वर्ष 2083/84 को वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा कन्या च्याउ र गहुँको उन्नतिको वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि समूह कृषि फार्म तथा सहकारीहरूले

fecha eventual, sabes si tú ya ahí estás.

0: विचार वा अन्धेर भुल्न सक्छ। वरिपरि चिने जाने काम र अपरिचित दुवै मानिस हुन सक्छन्। नमस्कार साथीहरू, म भूमिगी अनि यो हो मायाको टोल फ्री नम्बर। आज हामी कुरा गर्दैछौँ बाढी वा विस्थापनको बेला आफ्नो शरीर गोपनीयता र व्यक्तिगत सुरक्षाको ख्याल कसरी राख्ने। पहिले हाम्रै साथीहरूका कुरा सुन है।
1: अनि पहिलो आएको बेला त अब असुरक्षित ठाउँमा त हामीले अब छोडेर जानै पर्छ आफ्नो स्थानलाई। अब शौचालयहरू पर्याप्त मात्रामा हुँदैनन्, धेरै मान्छेहरूसँग आफूले

आफ्नो साथीलाई ल्याइदिन खोजेमा सावधान हुनुपर्छ।

0: se casaban en Israel, por lo tanto iban a bautizar.
1: Gracias.

0: सबैजना आइसक्नुभयो आजको उडाइसरको सम्पर्क सुरु गरौँ न त आज हामी पहिलो जनकुम्भको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस् किराहरू सुक्खा जमिनमा पानी रसाउने जमिन भुकको फुलले धाजा फाट्ने वा कहिले फाटेको छ भने धाजा पलाटिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मुस सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: निकाल्नु पर्यो,
1: यस्तो गल्ती चाहिँ झुकेर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान सबै जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचेको धन ज्यानै नभए के धन के।

0: 过来的这个地方吗？
1: 你听爸爸给他们管了，所以我家里扫地。

Y una de estas personas y la dieta.

0: जानकारी
1: गराइन्छ।

Thank you.

Thank you.

सशस्त्री तैनात गर्नमा परेका 25 जना स्थानीय वासी र केही चौपाहरूको उद्धार गरी सोही ठाउँमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको त्यहाँका समुदायका रेडियोहरूले खबर पठाएका छन्। संयुक्त राष्ट्र संघको एकादशी महासभामा सहभागी भएर प्रधानमन्त्री बाली शाह आज स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री शाहले

0: मंगल बार साझा अमेरिका को निवृत्त जानु प्रधानमंत्री शाह भ्रमण सकेर आज फर्किन भएको हो। प्रधानमन्त्री शाहको भ्रमण बारे जानकारी गराउन विमानस्थलमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो। परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद अत्युकालले महासभामा नेपालको सक्रिय र सफल सहभागिता रहेको बताउनुभयो।
1: जलवायु मुद्दामा संयुक्त राष्ट्र नेपाल सभा एकबद्ध रहेको जनाउनु भएको थियो। प्रधानमन्त्री शाहले नेपाल प्रतिको श्रद्धाका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो। भोटेपछि विपदबाट नेपालले थुप्रो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्री हिमताल पोख्ने जोखिम अधिक उच्च रहेको बताउनु भएको थियो। सामान्य प्रधानमन्त्रीज्यूले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीसँग सहयोग वार्ता गर्नुभएको थियो। भ्रमणका विषयमा परराष्ट्र मन्त्रालय तथा न्यूयोर्क स्थित नेपाली स्थायी नियोगले जारी गरेका प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त गर्नुभएकी छ।
0: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारहरूसँग पन्ध्र महाधिवेशन निर्वाचन निर्देशिकामा तोकिएको शुल्क भन्दा बढी रकम नलिन निर्देशन दिएको छ। जिल्ला निर्वाचन समितिले निर्देशिका विपरीत उम्मेद्वारी मनोनय शुल्क लिएको गुनास आएको भन्दै समितिले तोकिएको शुल्क बाहेक अतिरिक्त कुनै पनि रकम नलिन निर्देशन दिएको हो। सीआईएमसँग कुरा गर्दै कार्यवाहक मुख्य सचिव कृष्ण दुराल

ทำอย่างนั้นนะ

छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाण सहित उजुरी दिन आग्रह गरेको हो। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा चितपूर्वक उजुरी दर्ता गराउन सक्नेछ। सरकारले भारतका लागि डाक्टर निश्चनाथ पाण्डे, चीनका लागि डाक्टर कैलाश शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर, जङ्गबहादुर राणा र जर्मनीका लागि सरोज जोशीलाई सिफारिस गरेको छ।

अफगानिस्तानले भारतसँग क्वार्टर फाइनलमा खेल्नेछ। समूहमा नेपालको 3 अफगानिस्तानको 2 र प्रतियोगिताबाट बाहिरिएको जापानको 1 अङ्क जोड्यो। र आइसिसी पुरुष T20 विश्वकप एसिया छनौटको तयारीमा रहेको भुटान राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्नु भएको छ। आज बिहान काठमाडौँ आइपुगेको भुटानी टोलीलाई

0: खाने कुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खर्च आउँदो रहेछ नि यी आमाले भने बनाइदिएको खाजा ल्याएकी छु
1: ओहो तिमी त घरको खाने भएछौ नि
0: मैले भनेको प्याकेटमा राखेर तिम्रो तिम्रो चिजहरू स्वास्थ्यको लागि हानिकारक हुन्छन् भनेर
2: जङ्क फुडमा चिनी नुन र अस्वस्थ चिजहरू धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण

Thank you.

0: جو سوانی پانی پتی گرنی زلیلو خانا خانی ریلی جو برما جو رکنا برکنا سوس پسیس کو تیرے کارو برما بانتا لگو برما سالے تاکنی سوان سے اپنا کے تیرے کارو برما نا پرکو تاکو پی پانتا جستی آئیو دے دو پسو پانتا سوانی رہ کے سوان دے نیو جو چھے درما سچے برگین سے انتا سکتا انسان میری برگین کو خلچا اور پرانیٹا میں مرے ایمہ بستی گوائے دا
1: स्वीकार गरेको पानी खाइरहन रुखापोकी लागेको मानिसले मास्क लगाउन अलिक टाढे बस्न अनि धेरै जनाले नजिकको स्वास्थ्य चौकीमा जान सुझाव दिँदै हुनुहुन्थ्यो डाक्टर अरुण कुमार। नुवाकोटको विजो नगरपालिकाले बाढी प्रभावित बसिरहेको ठाउँबाट तीन तीनै फोहोर सञ्चालन गरिरहेको छ। मुठा भाँडामा बस्नेहरूका लागि चाहिँ फोहोर राख्न चुप चुपमा तस्बिर छन् अनि सरकारी र निजी घरहरूको फोहोर लिने पार सहितको समय तालिका तोकिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएम काठमाडौँबाट आइरहेको छ। उपभोग्य वस्तु खरिददेखि उपभोग समयमा सतर्क हुनुपर्ने

0: यदि कुशल खुदाईमा धेरै भन्दा धेरै सहयोग गर्नुपर्ने बताउनुहुन्छ।
1: कुन क्षेत्रमा नगरेर त्यहाँ जान्छ तर अर्कोतर्फ के हो यता सहरी क्षेत्रमा अब हामी भनौँ जनताको परिसेवामा अनि मान्छे मिलेर ओबिसिटीदेखि लिएर अर्को रोगहरूको निम्ति छ त्यही भएर हामी डबल बढेर फेरि गर्छौँ। त्यो कुरा अहिले हामीले अब आज पब्लिक हेल्थको प्रभावशील कुरा गर्दाखेरि यो आज हामी च्यालेन्जेसको रूपमा भइरहेको छ है। अब त्यो कुरालाई अब हामीले च्यालेन्जेस भएको छ तर आज नीतिगत कुरा गर्दाखेरि हामीले अब
0: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर म्याद भण्डारण र स्वच्छतामा जति ध्यान दिनुपर्दछ त्यति नै त्यसको उपभोग गर्ने र केसँग मिसाउने केसँग नमिसाउने कुन समयमा खाने भन्ने बारेमा पनि विशेष ध्यान दिनुपर्दछ। चाडपर्वका बेलामा जनसामग्री खाने पानीले तत्कालीन मात्र नभई दीर्घकालीन रूपमा समेत स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सबैले सचेतना अप्नाउनु पर्दछ।

Thank you.

Oh, my God.

0: लागू पदार्थको प्रभाव किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भने खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो गुरुबाबा एफएमद्वारा समेटी पुजारी सन्देश
0: नगरपालिका तेस्रो शाखामा आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा केन्द्र थियो र गहुँको उन्नत बिलको वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, कृषि समूह, कृषि फारम तथा सहकारीहरूले आवेदन पेश गर्नुका लागि यो सूचना प्रकाशन गरिएको छ।

0: सक्नुभयो। आजको वाचनको छलफल सुरु गराउन त हुन्छ आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा द्वितीयको कुरा सुन्छौ।
1: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने काँदा काट्ने वा कहिले काटेको छ भने काँदा खराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोहरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।

0: भिडियो हेर्नुभयो यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका चर्चामा निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अन्न गरेर खानुभयो भने पहिलोका कारण ज्यान सबै जान सक्छ.
1: उहाँले भनेको कुरा सही हो. ज्यान गर्छ प्रधान, ज्यानै नभए के हो
2: जमीन को जारी संदेश.

यस्तो विवाह एकाडमी हुन्छ।

Thank you.

ಸಾಧನೆ ಪ್ರಸ್ತುತ ಸಂದೇಶ

again.

अन्ठानब्बे बाह्र असी छ्यासी एक सौ अट्ठाइस हो।

Ο κουτάκι είναι ένα από τα σχολεία που σιάπτουν τα άλλα.

0: कता लक्ष्यमा रहनु र पहिलोका पनि लक्ष्य हुन्छन् त भनेको हामीले त अब पहिलो स्थलको लीला त सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जानु कहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा अमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्नु सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो त्यत्तिकै हिँडिहाल्नु
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाले तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अनुमोल गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान कति पो ज्यानै नभए

Thank you.

Thank you.

तरकारी तथा फल फूल पसल गुजरात वर्तमान सरकार

Thank you.